0: back right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मद्धम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं, बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज, जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं, दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: जवानी द जवानको न बगैर निमगिड़ी, हु कुचरता द दग जवानको प वख बानी गम उनकलेशी न प रारवान वख की दग जवान की स्तासु द खाइस द खराबे दो बाइस जुड़ देशी द ऑयल स्किन औ द दानो द पारा यो डियर खास मेडिकेटेड फार्मूला डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम। तुम चिप सलूर सौ रुपए बाने द सलूर बेहतरीन इंग्रेडिएंट सर तैयार शुए डॉक्टर हैदर एंटी एक्नी क्रीम, डॉक्टर हैदर एंटी एक्नी फेस वॉश। तुम चिप द ऑयली स्किन और द एक्नीज द पारा देर बेहतरीन फार्मूला दा। तुम चिप सलूर रोज की सासु द स्किन एक्नीज पिंपल पो मुकम्मल तो गबाने खत्म हुई और ये वाजिदा ना द दग दानो चकम दागो न दी अगर हम पो मुकम्मल तो गबाने खत्म हुई पदे के बेहतरीन एक्टिव इंग्रेडिएंट शामिल दी लका बेंजोइल परऑक्साइड सल्सिलिक एसिड टी ट्री ऑयल आओ क्लिंडा माइसिन कुमची यो देर बेहतरीन एंटी बैक्टीरियल एंटी इंफ्लेमेटरी इंग्रेडिएंट्स दी और दग प्रोडक्ट्स डर्मेटोलॉजिकली टेस्टेड हम दी कुमची सिर्फ और सिर्फ पसलूर उस्पो की दनन दनन सासु दानी और द दानो दागुना प मुकम्मल तो गबानी खत्म ही नो जर तर जरा द निजदी कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना द बेलाडोना कॉस्मेटिक्स डॉक्टर हैदर एंटी एक्नी फेस वॉश, डॉक्टर हैदर एंटी एक्नी क्रीम वाखली और द स्किन डेरे मसले अवारे कई। द मजीद मालूमात द पारा जमुंग दगा वेबसाइट विजिट कई www.belladona.com.pk
3: خوش خبری هغا ټول بیماران چې د چا هډوکی مات شوی وي یا د ماتېدو نه پس غلط پیوند شوی وي چې د چا د خپو او د لاسونو ګوتو رګونه بند شوي دي او یا ګوتې بې حرکته شوي وي او د چا چې د خپو د کندو دننه لاړه ختمه شوي وي کوپې دردونه او ټکار کوي هغه ټولې زنانه چې د چا خپې او لاسونه سونکیږي او هغه ټول مریضان کوم چې د ملا د مخرو یا د پټو مریضان وی یا د ماشومان خپې کګی وی نو د هغه ټولو مریضانو د پاره د خوشالۍ خبر اوس بعد هر اتوار پر روز باندې سحر د اتو بجو نو واخلي مازیګر تر سلور بجو پوري د اسلام آباد او د پېښور نوموړی ډاکټر ارتوپیډک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب MBBS, MCPS, FCPS, X-Registrar, HMC, Peshawar. Sahar da ato bajo na wakhla, mazigar tar saluro bajo puri, taso tashreef rawde she. Nupa tayar saate, Bilal Plaza, Al-Said CNG ta mahamakh, Kondamor, Jahangira Road, Sawabi. Mazid da malumato da para, ya da number agasto da para. Padhe number rabita oke. 0314-15-13-232. یعنی کہ 0314-15-13-232
4: پختونخوا میڈیکل سینٹر شاہ منصور سوابی کمزے چ دمل موڑے ڈاکٹرز ب موجود وی چپکے ڈاکٹر آصف احمد میڈیکل سپیشلسٹ ڈاکٹر یوسف کارڈیالوجسٹ ڈاکٹر صاحبزادہ عبدالباسط جنرل سرجن اسسٹنٹ پروفیسر ڈاکٹر محمد زبیر بشیر نیورولوجسٹ یعنی درگنو اور دا پٹو اسپیشلسٹ ڈاکٹر آرتھوپیڈک سرجن ڈاکٹر محمد نقاش جنرل سرجن ڈاکٹر فیصل ضیاء اور پلاسٹک سرجن لیڈی ڈاکٹر شگفتہ طارق شہابہ موجود ہوئی زمون سہولیات ان آئی سی یو یعنی دا معشمان و دا پارا دا ششو سہولت ایکو ای سی جی ایکس رے الٹرا ساؤنڈ لیبارٹری فارمیسی آپریشن تھیٹر اور لیبر روم دا مریضان لپارا اسپیشل کمرے دا ریڈی دلبر پواسطہ راتون کی پیشنٹ دا پارا آپریشن لیبارٹری اور میڈیسن باندھے 10% نوالا 33% پوری ڈسکاؤنٹ ہم موجود دے پتا پختونخوا میڈیکل سینٹر نزد باچا خان میڈیکل کمپلیکس شاہ منصور سوابی ٹیلیفون نمبر 0938-280-129 موبائل نمبر 0303-292-6858
5: ٹوپی میڈیکل کیئر سینٹر ٹوپی میڈیکل کیئر سینٹر کے بعد ڈاکٹر شہباز خان کارڈیالوجسٹ اینڈ میڈیکل اسپیشلسٹ نمازیگر سلور نواخلا ترماخام اتو پوری ناستی چھٹی دا جمعے پورس ڈاکٹر وسیم حیدر تنولی آرتھوپیڈک اینڈ سپائن سرجن دا اتوار پورس نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر میمونہ عامر گائناکولوجسٹ دا اتوار پورس سہر دا نو نواخلا ترمازیگر سلور پوری ڈاکٹر سمینہ بی بی فیزیوتھراپسٹ دا ہفتے او اتوار پورس دا سہر 9 بجے نواخلا ترمازیگر سلور پوری ڈاکٹر شہزاد فیزیوتھراپسٹ دا جمعے ہفتے او دا اتوار پورس مازیگر سلور بجو نواخلا ترماخام اتو بجو پوری او دے سر سرا ڈاکٹر اماد زمان صاحب شوگر اسپیشلسٹ وا دا جمعرات پورس سہر دا 9 بجے نواخلا ترمازیگر سلور بجو پوری او پی ڈی کبھی 24 گھنٹے سروس لیبر روم میڈیکل اسٹور الٹرا ساؤنڈ ایکو ای سی جی جنریٹر سہولت اور پیشنٹ میڈیکل وارڈز نو پتا یاد ساتے ٹوپی میڈیکل کیئر سینٹر ایاز پلازا زڑا میلے لار ٹوپی موبائل نمبر 0335-666-2878 دویم نمبر دے 0336-444-5888
6: Welcome to FM 94 broadcasting live from Swabi from 5 a.m. to 1 a.m.

वेल लिसनर्स, पैनल और जो कंसोल है मशीन, साउंड मशीन, ये भी थोड़ा थोड़ा मतलब जाना ये कि साथ नहीं निभा पा रही, और ये कि आवाज भी बीच बीच में थोड़ी थोड़ी आप लोगों को महसूस हो रही होगी कि थोड़ी थोड़ी मेरी आवाज टूट रही है, मतलब मींस कि म्यूजिक थोड़ा थोड़ा टूट रहा है यहाँ पे। कहते हैं जी, कहा जाता है कि एक ख्वाब मुकम्मल हो जरूरी तो नहीं, एक मुस्कुराहट के पीछे खुशी हो जरूरी तो नहीं। बाज़ोकात इंसान होंठों पर हंसी सजा लेते हैं, मगर आंखों के अंदर उदासी का एक शहर आबाद होता है। वो सबको तसल्ली देते हैं, मगर खुद रात भर अपने ही सवालों के जवाब ढूंढता रहता है। कभी दिल टूट कर भी जीता है, चुपचाप अपनी ही धड़कनों को संभालता हुआ, अपने ही आंसुओं को छुपाता हुआ, क्योंकि हर दर्द का शोर नहीं होता। कुछ जख्म खामोश रहकर भी बरसों तक बोलते रहते हैं, मोहब्बत में हर कहानी पूरी हो जरूरी तो नहीं, बल्कि इंसान को खुद से मिलवाने के लिए आते हैं। कुछ लोग जिंदगी में हमेशा साथ रहने के लिए नहीं, बल्कि एक खूबसूरत याद बन जाते हैं, याद बन जाने के लिए आ जाते हैं। और जनाब, हकीकत यही है कि अधूरे किस्से भी कभी कभी मुकम्मल किताबों से ज्यादा याद रहते हैं। वो एक नाम, वो एक मुलाकात, वो एक मुस्कुराहट, वो एक अलविदा, सब वक्त के साथ मानत तो पड़ जाते हैं, मगर जो है दिल के किसी कोशे में, किसी कोने में हमेशा के लिए जिंदा रहते हैं। इसलिए अगर कोई ख्वाब टूट जाए तो जिंदगी खत्म नहीं होती, अगर उसे साथ छोड़ दे तो मोहब्बत मर नहीं जाती। अगर कोई कहानी अधूरी रह जाए तो इसका मतलब ये नहीं है कि इसमें या उस कहानी में कहीं कोई खलूस कम था। बाज़ुकात सबसे सच्ची मोहब्बतें वही होती हैं जो खामोशी से दिल में उतरती हैं, खामोशी से जीती हैं, और ये कि खामोशी से जीते हैं और खामोशी से एक खूबसूरत याद बन जाती हैं। अच्छा, तो मैं नावल्स के हवाले से बात कर रहा था, तो नावल के हवाले से मैं क्या कि कोई बात करूं, नावल्स के हवाले से मैं यहां ये बात करना चाहूंगा लिसनर्स के, मुझे कभी कभी महसूस होता है, मैं कभी कभी महसूस करता हूं कि शायद इस लम्हे मेरी आवाज सुनने वाले या आवाज सुनने वालों में से ऐसा भी कोई होगा जो खामोशी से एक डायरी खोलकर बैठा होगा, कोई अपनी नोटबुक के या मतलब जो है ना किसी अपनी नोटबुक के सफ़े पलट रहा होगा, कोई अपनी पसंदीदा स्याही से लफ्ज़ सजा रहा होगा, और मेरी आवाज के साथ साथ अपने दिल की कैफियत भी लिखता जा रहा होगा। शायद मेरी एक बात उसे एक नया जुमला दे दे, शायद एक एहसास पूरी कहानी बन जाए, शायद एक खामोश लम्हा नावल का खूबसूरत बाब बन जाए। और जब कलम लड़खड़ाता है ना, तो समझ लीजिएगा कि दिल बहुत सच बोल रहा है, क्योंकि झूठ हमेशा रवानी से लिखा नहीं जाता, मगर सच लिखते वक्त हाथ भी कांपते हैं, आंखें भी नम होती हैं, और कई बार एक लफ्ज लिखने में पूरी रात गुजर जाती है। लफ्जों की अपनी किस्मत होती है जी, कुछ लफ्ज सफ़ों पर रह जाते हैं, कुछ किताबों में कैद हो जाते हैं, और कुछ ऐसे होते हैं जो किसी के दिल में हमेशा के लिए जिंदा रहते हैं। और शायद इसीलिए कहते हैं कि मोहब्बत में अगर बोल ना सके तो लिख दीजिए, क्योंकि लिखी हुई बातें वक्त के साथ पुरानी जरूर होती हैं, मगर बेमानी कभी नहीं होती। तो अगर इस वक्त मेरी आवाज आपकी समातों से गुजर कर आपके दिल तक पहुंच रही है, और आप या आपके सामने भी कोई कागज रखा है, कोई डायरी खुली है, या कोई नावल आधा लिखा जा चुका है, तो आज अपने दिल को मत रोकिए, कलम को चलने दीजिए, क्योंकि लिसनर्स, बाज़ोकात एक सच्चा जुमला पूरी जिंदगी की सबसे खूबसूरत कहानी बन जाता है। स्वीट लिसनर्स, मैं यहां ये बात करना चाहता हूं थोड़ी सी, जैसे पहले मैं बात कर चुका हूं इस हवाले से, जैसे कि पहले मैं आप लोगों को बता चुका हूं
کہ کبھی کبھی کاغذ بالکل خاموش ہوتا ہے، قلم بھی ہاتھ میں تھما ہوتا ہے، مگر اصل شور انسان کے اندر برپا ہوتا ہے۔ دل کے کسی کونے میں یادوں کی ایک بستی جاگری ہوتی ہے، کوئی پرانا نام سانسوں میں اتر رہا ہوتا ہے، کوئی ادھوری ملاقات پلکوں پر دستک دے رہی ہوتی ہے، اور ایسے میں قلم جیسے خود سوچنے لگتا ہے کہ آخر پہلا لفظ کہاں سے شروع کیا جائے۔ پھر انسان ایک گہری سانس لیتا ہے، سفید صفحے کو دیکھتا ہے، اور پہلا حرف لکھنے سے پہلے ہی اس کی آنکھیں کہانی لکھ دیتی ہیں، کیونکہ بعض اوقات آنکھ کا جو آنسو ہوتا ہے نا، یہ بعض اوقات آنسو سیاہی سے زیادہ سچے ہوتے ہیں، اور خاموشی کسی بھی ناول سے زیادہ لمبی داستان سناتی ہے۔ کہتے ہیں لسنرز، کہا جاتا ہے کہ ناول صرف لکھے نہیں جاتے، ناول جیے جاتے ہیں۔ ہر صفحے کے پیچھے کسی کی جاگی ہوئی رات ہوتی ہے، ہر ایک باب جو ہوتا ہے، ہر ایک باب کے پیچھے کسی کے ٹوٹے ہوئے خواب ہوتے ہیں، ہر ایک مکالمے کے پیچھے کسی دل کی دھڑکن چھپی ہوتی ہے، اور ہر آخری سطر کے ساتھ لکھنے والا خود بھی کہیں نہ کہیں جو ہے نا بدل چکا ہوتا ہے۔ اور مجھے یوں محسوس ہوتا ہے جناب کہ جیسے پہلے بتا چکا ہوں کہ اس وقت بھی شاید کوئی میری آواز سنتے سنتے اپنی ڈائری کے کنارے پر کوئی نام لکھ رہا ہوگا، کوئی اپنے ناول کے کردار کو نئی زندگی دے رہا ہوگا، کوئی ایک ادھورے جملے کو مکمل کر رہا ہوگا، اور کوئی صرف اتنا لکھ رہا ہوگا کہ آج پھر ایک آواز نے دل چھو لیا۔ یاد رکھیے کہ لسنرز کے لفظ مٹ سکتے ہیں، کاغذ پرانے ہو سکتے ہیں، لفظ یاد رکھیے گا جناب، لفظ مٹ سکتے ہیں، کاغذ پرانا ہو سکتا ہے، سیاہی وقت کے ساتھ مدم پڑ سکتی ہے، مگر جو بات دل کی گہرائیوں سے لکھی جائے وہ جملہ آنکھوں کی نمی اور روح کی سچائی۔ روح کی سچائی سے جنم لے وہ کبھی پرانا نہیں ہوتا جی، وہ برسوں بعد بھی کسی نہ کسی دل میں دھڑکتا رہتا ہے۔ کتابیں الماریوں میں رکھی جاتی ہیں، ڈائریوں پر گرد جم جاتی ہے، ناولوں کے ورق زرد ہو جاتے ہیں، لیکن ان کے اندر لکھے ہوئے سچے احساسات وقت کی قید میں نہیں آتے، اور وہ میں لسنز کہنا چاہوں گا نا کہ وہ ہر پڑھنے والے کے دل میں ایک نئی زندگی لے آتے ہیں۔ جیسے پہلی بار لکھے گئے ہوں، اور شاید اس لیے کہا جاتا ہے نا کہ بہترین تحریر قلم نہیں لکھتا، دل لکھتا ہے، قلم تو صرف جو ہے نا ایک وسیلہ بنتا ہے۔ اصل سیاہی تو انسان کے احساس کی ہوتی ہے، انسان کے احساسات کی ہوتی ہے، اصل روشنائی جو ہوتی ہے وہ میں کہنا چاہوں گا کہ اصل جو روشنائی ہوتی ہے نا وہ تو محبت کی ہوتی ہے، اصل لفظ تو آنسوؤں کے ہوتے ہیں جو نظر نہ آئیں پھر بھی جو ہے نا محسوس ہوتا ہے لسنز کے ہر سطر میں جو ہے نا یہ شامل ہے۔ جناب یہ بات یاد رکھیے گا میری کہ کبھی کسی پرانے ناول کا ایک صفحہ کھول کر دیکھیے، کبھی برسوں پرانے ڈائری کا کوئی ورک پڑھیے، یوں محسوس ہوگا جیسے لکھنے والا آج بھی وہیں کہیں جو ہے نا بیٹھا ہے، اپنے خواب سنا رہا ہے، اپنے دکھ بانٹ رہا ہے، اور اپنی محبت کا ذکر کر رہا ہے، اور خاموشی سے یہ کہہ رہا ہے کہ احساس کبھی مرتے نہیں ہیں، صرف لفظوں کی شکل اختیار کر لیتے ہیں، صرف لفظوں کی شکل بدل دیتے ہیں۔ سویٹ لسنرز، میرا آج کا موضوع یہ نہیں ہے، اس موضوع پر میں بات نہیں کر رہا، جو ہے نا کچھ چینج ہے، موضوع ہمارا آواز کے حوالے سے ہے، چونکہ میرا اور آپ لوگوں کا جو ریلیشن ہے، رشتہ ہے، یہ آواز کا ہے۔ آپ دور کہیں دور پار
बैठे इस आवाज को सुनते हैं, महसूस करते हैं, फ्रिक्वेंसी मॉड्यूलेशन FM 94 रेडियो दिलवर स्वाबी से, और समातों के विस्तार से मेरी आवाज आपकी समातों से, मतलब प्यासी पंखड़ियों के होंठों की सैराब करते हुए समातों की बसारत से आप मेरी आवाज सुनते हैं। सो इस महफिल में, इस महफिल सुखन में आने का बहुत बहुत शुक्रिया कि आप हमारे इस प्रोग्राम का, इस महफिल का हिस्सा बनते हैं और अपनी मौजूदगी का एहसास दिलवाते हैं कि आप हमारे साथ मौजूद हैं, आप हमें सुन रहे हैं दूर कहीं। 0334 440 0976। बातें खत्म नहीं होती जी, ट्रैक सुनिएगा, वापस आते हैं।

0: क्या पता हो सकता है कि आप मेरी जिंदगी के नजदीक आए, करीब आए, तो आपसे बर्दाश्त ना हो। चूंकि कहते हैं कि एहसास बोलने वाले लोगों को बर्दाश्त नहीं किया जाता, और जो झूठ मूठ का मतलब बटिंग कर रहा हो, लाइक झूठ मूठ की जो है ना एक बनावटी बातें कर रहा हो, जो रियलिटी से जो है ना थोड़ा दूर हो, हटके हो, तो ऐसे लोगों को हमारी सोसाइटी में एक फैक्ट है भाई कि ऐसे लोगों को बहुत ज्यादा लाइक किया जाता है, ऐसे लोगों की दाद मतलब ऐसे लोगों को दाद दी जाती है, ऐसे लोगों का हौसला बढ़ाया जाता है, ठीक है, जो कि रियल सेंस में रियलिटी बेस्ड बातें करता है। तो उस बंदे से हम मतलब जो है ना उकता से जाते हैं, थक जाते हैं, कहते हैं कि यार क्या बोरिंग बंदा है भाई, क्या मतलब जो है ना बोर कर रहा है, और क्या मतलब नहीं भाई मजा नहीं आ रहा। तो इस तरह की चीजें भी होती हैं। देखें, मुस्तकिल मिजाज होना ये बहुत जरूरी है जी। जब तक कि आप अपनी लाइफ में सीरियस में, लाइफ एक प्रैक्टिकल चैप्टर है, ठीक है, लाइव एक प्रैक्टिकल है, हम इसे जो है ना थ्योरी के तौर पे एंजॉय कर रहे होते हैं, थ्योरी के तौर पे मतलब जो है ना लाइक इसे हम गुजार रहे होते हैं। और हकीकत में जो लोग जिंदगी को प्रैक्टिकली प्रैक्टिकल तरीके से गुजारते हैं ना, तो वही अच्छी जिंदगी मतलब जो है ना जीते हैं। और जो लोग थ्योरी में और अपने एक फन रंग मजे में और अपनी एक उस तरतीब से जिंदगी को गुजार रहे होते हैं, तो ठीक है, वक्ती तो उन्हें मतलब उनके दिल को एक तस्कीन मिल जाती होगी, वक्ती तो मतलब उनके दिल को एक चैन करार मिल जाता होगा, लेकिन ये जिंदगी है भाई, ये ना कोई खेल है ना तमाशा है, जिंदगी है। सलाम भाई, वालेकुम सलाम, सिंह रानी अहमद सौबी ने जी, बहुत बहुत शुक्रिया रानी, थैंक यू सो मच, आपने हमारा साथ दिया, रानी फ्रॉम सौबी। सलाम भाई, वालेकुम सलाम, सिंह आइजनूर सिंगदा आइजनूर खद जी तसम कमने नूर, ये नूर मत मैसेज की दजरो भाई ना भाई सासो खबरें डेरे डेरे ज्यादा खाइस्ते दी जस्तासो सिस्टर नूर दजरो भाई ना, बहुत बहुत शुक्रिया जी नूर, आपने जरूबी से हमारे साथ दिया। हेलो ताहिर सिंगी तस्खी ठीक ठाक की सितारा जेब मैसेज किए जी। सलमान खान मुंगसर प्रोग्राम के शामिल शो ग्लू डे रहने जी। सर जी अस्सलाम वालेकुम, वालेकुम सलाम, सलमान खान पखेरुना पखेर प्रोग्राम के रात लल्लपारा हरकले जी डेर मनाना आरजे अल्लाह पाक आपको सलामत रखे फ्रॉम हाजी शाह, हाजी शाह से हमारे साथ दे रहे हैं ये हाजी शाह, तो खैर जो है ना अटक के एरिया में है। बहुत बहुत शुक्रिया, थैंक यू कि आपने हमारे साथ दिया। प्रेजेंट यू सर लतरस बुर्ज गमन वीखी होता सर मौजूद ही और तस आवाज तस प्रोग्राम और मनन है जी, शुक्रिया और लतरस बुर्ज गमन तस हो जान लगा जड़ तक गमन तकलीफ और खड़े दे और दुमरा तकलीफ ना दुमरा लगे गमन जियान था वन मा और कोई जड़ ला और छे जड़ मसवाड़ी कना नॉलेज गमन को ऐसे कना। अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम मैडम, थोड़ा सा लाउडली बात कीजिएगा, थोड़ा सा ऊंची आवाज में बोलिएगा ताकि आपकी आवाज सुनने वाले तक पहुंचे।
1: जी मैं सादिया बात कर रही हूं,
0: गड़ी हबीबुल्ला से सादिया बात कर रही हैं। सादिया आपकी आवाज मुझे बहुत कम कम आ रही है, मैं क्या करूं क्या करूं। एक तो खैर आपकी कॉल भी मैं नहीं ड्रॉप कर सकता, काट सकता, अगर कॉल कट कर दी तो फिर आपने नाराज हो जाने और मुंह बना लेने एक भी मेरी कॉल क्यों कट गई है। तो बताइएगा ठीक है खैर खरीद से आप?
1: अल्हम्दुलिल्लाह आ रही है मेरी।
0: एक मिनट मुझे इसके साथ ये वायर जो है ना कनेक्ट करने दीजिएगा और मैं वायर जो है ना इसके साथ थोड़ा कनेक्ट कर लेता हूँ और फिर चेक कर लेते हैं कि आवाज आप तक कैसी जाती है। हाँ जी अस्सलाम वालेकुम, आपको मेरी आवाज आ रही है? ओके जी, लगता है कि सिग्नल्स का इशू तो खैर जो है नहीं है, लेकिन फिर भी कुछ हल्का हल्का मसला बन रहा है भाई। हेलो अस्सलाम वालेकुम, आप तक? हाँ जी अब आवाज ठीक हो गई है, आवाज आ रही है आपको?
1: बिल्कुल आ रही है।
0: अच्छा कौन बात कर रहे हैं, कहाँ से?
1: सादिया बात कर रहे हैं, गड़ी हबीबुल्ला।
0: सादिया फ्रॉम गड़ी हबीबुल्ला, सादिया ठीक है खैरियत से?
1: अल्हम्दुलिल्लाह आप कैसे हैं?
0: अल्हम्दुलिल्लाह ठीक ठाक। सादिया आप पठानी हैं या मतलब जो है ना हजारे वाले हैं, इनको स्पीकर हैं?
1: मेरी मम्मा जो है वो पठान है, मेरे पापा जो है वो हजारे।
0: फिर तो खैर जो है ना ये कि पश्तो भी बोल लेती होंगी, टूटी फूटी बोलती हैं या पक्की पक्की वाली बोलती हैं?
1: बस हर आजी तो हम गुजारा कहूँगा।
0: सुमर गुजारा कहो, इलग गुजारा कहो या ज्याद गुजारा कहो या
1: ना वो अल्हम्दुलिल्लाह से आज तो सही कम से पुख्तानों से खबर ही कौन बालिक जिद्दत में सिस्टी
0: खा लगे जगमदन पुख्तानों से रजत खबर कहो नो रुस्त अस्ता सुदरजी की रुस्त दरसा जगमदन तो सो लगे डेर जियत में सुस हो यो
1: आओ बस वाले से दगा की चना
0: सही सही आओ ससो लगे गड़ी युवला मान से रही की देगा ना
1: आओ आओ मान से लेकिन तकरीबन 3000 है।
0: सही सही सही उस्ताद सो तरफ तो इसके अंदर मौसम सिंह दे जी
1: मौसम को मुंगा पंखे ना लगू देर खा मौसम दे तो ब्याह दे
0: ब्याह हो मर्जे मजे ही कोई घर जी और शर्त है सौबे तरह ली सौबे की खुश कमदन संबल्ला माशी दी और गर्मी कमदन संबल्ला देर गर्मी दा
1: बस राशि कम तलाश रिजल्ट तो बस जवान की
0: हाय हाय हाय हाय ना لکه چې کوم دنه موسم د باہر موسم هوټې سي د خپل د ښه دي خاسته دي او تاسو د نړۍ موسم کوم دنه سنگ ته بس تاسو پرګرام اورئ نو خاموشه
1: ده تو پرګرام د پرافت انتظار دي نو بس اس ګرام سکون کی د خبري او نو ډیر خوشاله
0: کیږي یو ظالمان تاسو کوم دنه تاسو هری پور ریډیو نوم اورئ کنه
1: او اسمایل نوم اورئ
0: خاص مایل هم نوم تاسو سي دي نو دارته وای چې هری پور سټیشن پروگرام کوم دن هون کې یا دل د سوابه ریډیو باندې پروگرام هون کې یا
1: دل د سوابه نه هون کې
0: لګه هری پور نه هون نه کې یا
1: نه هلته هم خوشتا کاری تاسو په واسه ته هم مزه کوي
0: صحیح صحیح نو سادیا
1: هغه به چای مازی کری ته چای مشپی زه خو مې 2 بجو تک ستاسو پروگرام کې دوه پکا
0: وای خدای پاکا تر دو پورې کوم نه زه څنګه پروگرام کوم دا هو چې نه الله ګران شي
1: نه نه سوم دې چې موږ خو تاسو ما سره د څه خبرې کوي په دې وخت کې ما چې کوم ما سره چې انجوای کړو ستاسو پروگرام واورو
0: خا صحیح سادیا یو د رنج کوم نه خبره ما ته کې چې پروگرام خو خیر تاسو اورئ او سمره ټایم نه کوم نه لګتا تاسو پروگرام اورئ او ستاسو لپاره اورئ ستاسو وجه کوم نه پروگرام اورئ
1: ګوري په دې आवाज کې احساس دې په دې راځي زی په دې پروګرامونو کې پر راځي زی لیکن کوم आवाज کې احساس دې په هغه आवाज ته پر دې تر احساس دې چې دې په مال خو دې پروگرام کې دې आवाज ټول نه زیات احساس کوي په سلور کالو شې پروگرام اورم
0: سنگاپور نه شم تاسو په خبر باندې
1: مطلب ان سلور کالا شل چیز پروگرام آورا
0: سلور کالا اشول چی تاسو پروگرام آورا نو دی سلور کالا کچھ گمدن تاسو چرتا بورشی بھی نہیں
1: نا مالا دی زیاد خوشی کی لیکن کس تاسو پروگرام مانا پاتی شای مالا پتن آو شکم سے ان باندی کوئی سا یورزی مالا 99 باندی تاسو پروگرام مالا ملاو شو زما خور ما ته ویلي چې اپی د زمان سره واز ما ول نو پیژن ته پښ ته تاسو نو واغست ما او پی د زمان سره
0: خا فرست چن تاسو کوم نه اپټو باس سټیشن نه اورېدلی او تاسو باندې د نشا د اډیکشن ډیر زیات سیوا شو مطلب یہ کہ ڈوزز جو ہے نا آپ نے بڑھانا شروع کر دیے نا اگر ایک نشے جو ہے نا جب نشہ کرتا ہے اڈکشن کرتا ہے نا تو وہ آہستہ آہستہ آہستہ آہستہ سے مطلب سٹارٹ لیتا ہے تو یہ ہے کہ مجھے فیل ہو رہا ہے کہ آپ نے بھی ڈوزز اور آپ نے بھی جو یہ میڈیسنز استعمال کر رہی ہیں آپ اس کی وہ کیا کہتے ہیں مقدار بڑھا دی ہے
1: بڑھا دی اور یقین جانے میرا ایسا نشہ بن گیا کہ میں پروگرام نہ سنوں میں پورا ہفتہ رات کو نہیں سکتا میں جاگ رہی ہوں سارے گھر والے سوئیں میں جاگ رہی ہوں
0: صحیح صحیح تو یہ خود کو اتنی تکلیف دینا کیا کوئی مطلب یہ تو اچھے لوگوں کو تو زیب نہیں دیتا بھائی
1: نہیں دیکھیں آپ ایک تنہا کمرے میں بیٹھ کر ہم تک کی آواز پہنچاتے جانے کہیں پہاڑوں سے یہ آواز ہم تک آتی ہے اور ہم سب یہ اپنے اپنے گھروں میں بیٹھ کے سننا اچھا لگتا ہے کسی کو کوئی تکلیف ہم نہیں ہوگی
0: صحیح صحیح ٹھیک ہو گیا زبردست ہو گیا تو کیا سمجھتی ہیں آپ آج کا ہمارا موضوع سخن سنیں آپ نے موضوع کے حوالے سے کیا کہیں گے
1: آواز کے حوالے سے موضوع ہے یہ آواز جو ہے نا یہ آواز انسان سے کہیں کہ بس باتیں آتی ہیں, ہم یہ کہتے ہیں کہ بس باتیں اس نے کر لی ہم سن لی, نہیں, اس میں ایک الگ احساس ہوتا ہے. باتیں سمجھنا اس کا مطلب احساس ہوتا ہے, اگر ہم بات سمجھیں گے اس کے اس کا احساس سمجھیں گے تو اصل حقیقت یہ بھی ہوگی. ہم سے بات کرتے ہیں تو بات نہیں کرتے, آپ ایک احساس کا پیغام پہنچاتے ہیں ہم سے, تو بس کسی بات میں خوشی ہوتی ہے, ہم یہ کہتے ہیں کہ میری اور تیری باتوں میں اتنی کہ خوبصورت ستارے, ٹھنڈی ہوا اور خاموش رات ہمیں بہت خوشی ملتی.
0: صحیح ہو گیا. تو کیا سمجھتی ہیں کہ آپ کو کبھی مطلب لائک آواز سے امپریس ہوئی ہیں, اگر ٹھیک اچھے لفظوں میں بولا جائے تو؟
1: ہاں اچھے لفظوں میں بولنا چاہیے, ہر اچھا لفظ احساس نہیں بدل پائے.
0: لیکن کیسے؟
1: دیکھیں آپ اب بات کرتے ہیں اس کی زندگی کے بارے, دیکھیں اب آپ آواز سے بات کرتے ہیں, احساس سے کرتے ہیں, اخلاق پہ انسان میں خوبصورتی جو ہے نا وہ اخلاق کمی نہیں پوری کر سکتی, اور اخلاق جو ہے وہ خوبصورتی کی کمی کو پوری کر دیتے ہیں. تو اسی طرح آپ کی باتیں جو ہیں نا وہ ہم تک احساس پہنچاتی ہیں, تو بس آواز کا یہ رشتہ اصل یہ ہے کہ احساس ہے.
0: صحیح صحیح صحیح, ٹھیک ہو گیا, زبردست ہو گیا. اور لائف میں آپ کیا سمجھتی ہیں کہ لائف کس لیول پہ انسان کو مطلب یہ کہ گزارنی چاہیے, پریکٹیکلی یا پھر تھوڑا فن مزے میں؟
1: پریکٹیکلی ٹھیک ہے. دیکھیں انسان کو کبھی کہاں کبھی کہاں یہ وہ فلاؤ کرتا نہیں, بندہ ان کی لائن سے چلے, لیکن ایک سمت پر رستے میں آئی ہر ہمارت کو مت دیکھے, اپنی منزل کو پہنچنے کی کوشش کرے, پھر رستے میں جتنی مشکلات ہیں ان کو نہ دیکھے, ان سے خوف نہ کرے, تبھی وہ جا کے منزل پہ پہنچے گا. پریکٹیکلی ٹھیک ہے.
0: ہم حقیقت پسند کیوں نہیں, کیوں ہمیں مطلب جو ہے نا ہم حقیقت سے آنکھیں چراتے ہیں, یا حقیقت کو دیکھ کے جو ہے نا ہم راستہ بدل لیتے ہیں؟
1: ہاں حقیقت, دیکھیں حقیقت ایک ایسی چیز ہے کہ جو آپ کی زندگی میں بہت بہتر لاتی ہے, آپ کو حقیقت سے چلنا چاہیے, ڈرامے بازیاں خواب اور یہ دور کیا تو بہتر ہوگا.
0: تو کیا سمجھتی ہیں کہ آج کل کی ینگ جنریشن جتنی بھی ہے یہ حقیقت کے ساتھ آنکھیں ملا سکتی, یا ان کی مطلب ان کے اندر کوئی اتنی کوئی ہمت ہے؟
1: میں تو یہی کہوں گی کہ ان کی آنکھوں پہ فل پٹی, بلکہ ہم بھی اپنی آنکھوں پہ پٹی باندھتے رہتے ہیں, ہمیں یہ نہیں دیکھتا کہ ہم اپنی لائف میں کیا کرنے جا رہے ہیں, بس ہم خوابوں پہ اونچے اونچے خواب دیکھتے ہیں, ہم حقیقت کو نہیں سمجھتے, اصل میں حقیقت کو.
0: صحیح. چلیں سعدیہ بہت بہت شکریہ کہ آپ آئیں اور ایسا ساتھ ہمارے ساتھ, ہمارے سننے والوں کے ساتھ. دلبر ایف ایم 94 سوابی کی جی
1: سنا دوں.
0: جی جی جی.
1: اس نے کہا, میں نے کہا پلکیں ہیں یہ, اس نے کہا تیر ہیں, میں نے کہا آبرو ہے یہ, شمشیر ہیں, میں نے کہا آبرو ہے یہ, اس نے کہا شمشیر ہیں, میں نے کہا ماتھے پہ پھل کھاتے چلتے ہیں, اس نے کہا عاشقوں کے واسطے زنجیر ہے یہ, میں نے کہا رات دن تیری سرکت میں تڑپی ہوں, اس نے کہا جا بن گئے تیرے تقدیر ہیں یہ.
0: چلیں بہت بہت شکریہ سعدیہ, اپنا بہت سارا خیال رکھیے گا, ٹھیک ہے؟
1: اللہ حافظ. تمام سننے والوں کو سلام اور ساتھ دیتے رہیں گے آپ. سلام.
0: چلیں بہت بہت شکریہ جی, یہ سعدیہ ہمارے ساتھ دینے تھیں گڑی حبیب اللہ سے. جی سویٹ لسنرز, اگر آپ بھی میرا ساتھ دینا چاہتے ہیں, شامل ہونا چاہتے ہیں, تو آپ مجھے کال کر سکتے ہیں. لائف کالنگ نمبر میرا ہے 0334-440-0976, 0334-44-00-976. اچھا کچھ پیغامات مزید بھی ہیں, انہیں بھی میں شامل کرتا ہوں. اسی نمبر پہ آپ لوگوں نے لائیو کال بھی کرنی ہے, اور اسی کے ساتھ ساتھ میسیجز اگر کرنا چاہتے ہیں تو میسیجز بھی کر سکتے ہیں اسی نمبر پہ. السلام علیکم. وعلیکم السلام بھائی جان سنگیز, میرا ایم بھائی ساسو آئی ڈی سر, ٹک ٹاک آئی ڈی ہے بہالی سر دی تپوس کر دیجیے, @RJTahirZaman94 ٹک ٹاک آئی ڈی دیجیے, ٹک ٹاک سرچ انجن کے سرچ ایریا کے سرچ کہو لیشی @RJTahirZaman94 صحیح کرنا. اینڈ یہ خدا پاک می فوزیا فرام سوابی, فوزیا یو زل بیاج کمدن میسج کی مننا شکریہ. چکر تج کمدن منگ تلیو جی استاد سو یو شو رانج کمدن مس شویدا سم خپاو مو او دا دا یو شوخو می پا یو صورت کی نا پری خدا و زان می والا رو رسو می فرام عریبا عریبا شکریہ جی دمرا مینا کول دا پارا او دمرا دا مینا رات لے لپارا جی نیکسٹ دا چا میسج دے آپ کو شو آپ کی شو میں بھی کوئی جو ہے نا بور ہوگا یہ تو ہو نہیں سکتا عائشہ علی ہمارے ساتھ دے رہی ہیں اگین سے بہت بہت شکریہ عائشہ علی اگین سے نمبر بتاتا ہوں جی آپ کو 0334-440-0976 0334-00 یار نمبر ہی بھول گیا 0334-00-976 0334-44-00-976 0334-44-00-976